0: শ্ৰোতাসকলে সংগীতা পাঠকৰ কণ্ঠৰ আধুনিক গীত শুনিলে। আকাশবাণী গুৱাহাটীৰ মহাবাহু, এতিয়া শুনক নেপালী অনুষ্ঠান।
1: यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको मुरब्बीको रूपमा 25 वर्ष सम्पूर्ण गर्नको निम्ति केन्द्रीय मन्त्रीसभाले प्रधानमन्त्रीलाई शुभेच्छा जनाउँदै यो प्रस्ताव ग्रहण गरेको छ। उल्लेखयोग्य छ कि श्री मोदीले 2001 सनको 7 अक्टोबरमा पहिलोचोटिको निम्ति गुजरातको मुख्यमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो। परवर्ती समयमा उहाँले 2014 सनको देशको प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभयो र आज उहाँको सरकारको मुरब्बीको रूपमा 25 वर्ष सम्पूर्ण गर्नुभएको छ। तथ्य र सम्प्रसारण मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्री मोदीको यो 25 वर्षको कार्यकाल देशको गणतन्त्रको शक्तिको साक्षी भन्दै अभिहित गर्नुभएको छ। उहाँले भन्नुभएको छ कि सरकारको परियालदेखि आउनुभएको मोदीले राष्ट्रको कल्याणको निम्ति आफैलाई समर्पित गर्ने गणतन्त्रको सजीवता र परिपक्वताको उदाहरण हो। श्री वैष्णवले साथै भन्नुभएको छ कि 25 वर्ष सरकारको मुरब्बीको रूपमा दायित्वभार ग्रहणद्वारा प्रधानमन्त्री मोदीले गणतान्त्रिक देशको भित्र इतिहास रच्नु भएको छ। उहाँले भन्नुभएको छ कि विश्वको यस्तो एउटा धेरै कम्ती देश छ जहाँ जनसाधारणले एकैजना व्यक्तिलाई लामो समयदेखि समर्थन दिइरहेका छन्। प्रधानमन्त्री मोदीको कामको प्रति सतता र स्पष्ट चिन्ताधाराको निम्ति जनसाधारणले उहाँको प्रति समर्थन दिएका छन् भन्दै श्री वैष्णवले उल्लेख गर्नुभयो। श्री वैष्णवले साथै भन्नुभएको छ कि मन्त्रीसभाको प्रस्तावको 10 वटा गुरुत्वपूर्ण विषयमा आलोकपात गर्दै गुजरातदेखि समग्र देशमा उन्नयनको दृष्टिपात सम्प्रसारणको शीर्ष र पहिलो विषयमा केन्द्र मन्त्रीज्यूले भन्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको काम र नीतिद्वारा गुजरातको धेरै जस्तो परिवर्तन साधन गर्नुभएको थियो जसको निम्ति उहाँलाई समग्र विश्वमा सम्मान दिएका छन्। नगाउँ लोकसभा समष्टिको उपचुनावको मतदान हिजो 74.20% मतदान भएको छ। हाम्रा नगाउँका संवाददाताले जनाएको अनुसार एक ठाउँमा इभीएमको विसङ्गति रहेका साना विक्षिप्त घटना संगठित भएको परिप्रेक्ष्यमा प्राय जस्तो ठाउँमा शान्तिपूर्ण रूपमा मतदान अनुष्ठित भएको छ। चुनाव आयोगको तथ्यअनुसार सामगुरी विधानसभा समष्टिको सर्वाधिक 80.33% मतदान हुनको परिप्रेक्ष्यमा रहामा सर्वनिम्न 70.67% मतदान भएको छ। जिल्लाको विभिन्न ठाउँमा मतदान केन्द्रदेखि दायित्व नियोजित भएका संश्लिष्ट विषय कर्मचारीहरूले रातिसम्म कडीभन्दा कडी निरापत्ता व्यवस्थाको बीच इभीएमहरू नगाउँको स्ट्रङ रूममा जमा दिएका छन्। यो उपचुनाव चुनावको भारतीय जनता पार्टी, कङ्ग्रेस र एआइडियुएफको प्रार्थी लगायत मुठ 15 जना प्रार्थीले प्रतिद्वन्दिता दिएका छन्। आगामी 9 अक्टोबरको उपचुनावको मतदान भोट गिन्ती आरम्भ हुनेछ। सिल्चर पौर निगमको चुनावमा बिजेपीले 32 वटा वार्डको विजय प्राप्त गर्दै संख्याग्रस्तता प्राप्त गर्दछन्। बिजेपीको मित्र दलको असम गण परिषदले 2 वार्डमा हस्तगत गर्न समर्थन भएका छन्। कङ्ग्रेसले 2 दलमा निर्दलीय प्रार्थीको 6 वार्डमा विजय प्राप्त गरेका छन् र उल्लेखयोग्य छ कि सिल्चर पौर निगमको 9 र 20 नम्बर वार्डमा बिजेपीले बिना प्रतिद्वन्दिताले विजय प्राप्त गरेका छन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा

यो जयको निम्ति सिलचरवासीलाई धन्यवाद दिनुभएको छ। सेवा संकल्प अभियानको अंशको रूपमा आज राज्यभरि सेवा ज्योति कलश यात्रा अनुष्ठित भएको छ। भारतीय जनता युवमोर्चा राज्यिक सभापति राकेश दासले यो कुरालाई प्रकाश गर्दै भन्नुभएको छ कि यो यात्राद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय राजनैतिक जीवनको एउटा गुरुत्वपूर्ण माइलको खुटीलाई स्मरण गरिएको छ। कार्यसूची सन्दर्भमा दलको मुखपात्र मिथा नाथ बराले भन्नुभएको छ कि यात्रामा ज्येष्ठ महिला कर्मी युवा समाजले हातमा सेवा ज्योति कलश लिएर भाग लिएका छन्। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्मा, बीजेपी राज्य सभापति दिलीप सैका, केन्द्रीय र राज्य सरकारको मन्त्री, संसद विधायक तथा ज्येष्ठ नागरिक नेताहरूले राज्यको विभिन्न ठाउँमा यो यात्रामा भाग लिएका छन्। जुबिन गार्गको मृत्युको गोचरमाको संक्रान्तमा उच्चतम न्यायालयले आगामी 6 नोभेम्बरमा अभियुक्त सिद्धार्थ शर्मा र श्यामकानु महन्तको जामिनको आवेदनको दुईटा सुनानी एकसँगै ग्रहण गर्नेछन् र उच्चतम न्यायालयले हिजो अभियुक्त सिद्धार्थ शर्माले दाखिल गरेको जामिन आवेदनको सुनानी ग्रहण गर्दछन्। सरकारी र अभियुक्त पक्षको जुक्तिको सुनानीपछि उच्चतम न्यायालयको विचारपीठले सिद्धार्थ शर्मा जामिन आवेदन सन्दर्भमा असम सरकारलाई जान नै जारी गर्दछन्। अदालतले सिद्धार्थ शर्माको जामिन आवेदनको अभियुक्त श्यामकानु महन्तको जामिनको आवेदनसित संयुक्त गर्दछन्। यता कलाकारको मृत्युको गोचरको संक्रान्तमा न्यायाधीश शर्मिला भुइँयाको फास्ट्रेक अदालतले साक्ष्य ग्रहण गरेको प्रक्रिया जारी रहेको छ। हिजो सुमित भुइँया नामक एकजना मानिसलाई फास्ट्रेक अदालतको साक्ष्य प्रदान गर्दछन् र साथै गुवाहाटीको उच्चतम न्यायालयको न्यायाधीश प्राञ्जल दासको विचारपीठले अभियुक्त अमृत प्रभा महन्तको जामिन आवेदनको हिजो पुनः सुनानी अनुष्ठित भएको छ। विज्ञानी फ्रान्सिस हालजेनलाई 2026 वर्षको पदार्थ विज्ञान नोबेल बटा दिएको छ। आइस क्युब नामक मौलिक निरीक्षण क्षेत्रमा दिएको अवदान र महाजागतिक उत्सवदेखि आएको उच्च शक्तिको न्युट्रिन आविष्कारको निम्ति बेल्जियममा जन्म ग्रहण गर्नुभएको विज्ञानीलाई यो सम्मान दिएको छ र 82 वर्षको फ्रान्सिस हालजेनलाई को नेतृत्वमा एउटा अन्तर्राष्ट्रिय दलले दक्षिण मेरुमा न्युट्रिक उपस्थितलाई छ भन्दै आइस क्युब नामक डिकेटलाई विकास गरेको छ। भारत र वेस्ट इन्डिजको बीच 5 दिनीय T20 र अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा आज भारतको दलले 8 विकेटले परास्त गरेका छन् र खेलको पहिलो ब्याट धर्नको आमन्त्रण प्राप्त गर्दै वेस्ट इन्डिजले 19 ओभरको एउटा बलमा सम्पूर्ण विकेट गुमाएर 171 रन गर्न सक्षम भएका छन्। सुन्दन्त समाचार आजलाई पुरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबसाख अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मेरी मेपको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएमएनको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय र स्टुडियो घर अनुसार 3:21 र 54 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ एउटा महत्त्वपूर्ण विषय, बाल शिक्षा, र यसको बारेमा केही कुरा गरौँ। शिशु बालिका हाम्रो समाज र राष्ट्रका भविष्य हुन्। उनीहरूको सही शिक्षा, राम्रो संस्कार र उचित मार्गदर्शनले नै भोलिको समाज कस्तो हुनेछ भन्ने निर्धारण गर्छ। त्यसैले शिशु शिक्षाको हाम्रो पहिलो प्राथमिक राख्न आवश्यक छ। शिक्षा भनेको केवल किताब पढ्नु र परीक्षा पास गर्नु मात्रै होइन, शिक्षाले बालबालिकालाई सही र गलत छुट्याउन, अनुशासन सिक्न र अरूलाई सम्मान गर्न, जिम्मेवारी लिन र आत्मनिर्भर बन्न सिकाउँछ। बालबालिका शिक्षाको सुरुवात घरबाट हुन्छ। आमाबुबा र परिवार बालबालिकाका पहिलो शिक्षक हुन्छन्। बालबालिकाले अभिभावकको व्यवहारबाट धेरै कुरा सिक्छन्। त्यसैले उनीहरूसँग प्रेमपूर्वक बोल्ने र उनीहरूको कुरा सुन्ने र राम्रो कामका लागि प्रोत्साहन गर्ने बानी बसाल्नुपर्छ। विद्यालयले पनि बालबालिकाको जीवनमा महत्त्वपूर्ण भूमिका

र खेल्छ। विद्यालयमा पढाइसँगै खेलकुद, संगीत, कला र सृजनात्मक गतिविधि र नैतिक शिक्षालाई पनि महत्त्व दिनुपर्छ। हरेक बालबालिकामा फरक फरक प्रतिभा हुन्छ, त्यसैले उनीहरूलाई अरूसँग तुलना नगरी आफ्नो क्षमता विकास गर्ने अवसर दिनुपर्छ। आजको समयमा प्रविधि पनि शिक्षाको महत्त्वपूर्ण माध्यम बनेको छ। मोबाइल र इन्टरनेटबाट बालबालिकाले धेरै ज्ञान प्राप्त गर्न सक्छन्, तर यसको अत्यधिक प्रयोगले नकारात्मक असर पार्न सक्छ। त्यसैले अभिभावकले बालबालिकालाई प्रविधिको सही र सुरक्षित प्रयोग गर्न सिकाउनुपर्छ। त्यसै गरी कुनै पनि बालबालिका आर्थिक अवस्था र अन्य कारणले शिक्षाबाट वञ्चित हुनुहुँदैन। प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा पाउने समान अवसर पाउनुपर्छ। बालबालिकामा गरिएको लगानी नै राष्ट्रको भविष्यमा गरिएको लगानी हो। आज हामीले उनीहरूलाई राम्रो शिक्षा र संस्कार दिन सक्यौँ भने भोलि उनीहरूले समाज र देशलाई सही दिशामा अघि बढाउन सक्छन्। त्यसैले हामी सबैको एउटै संकल्प होस्, हरेक बालबालिकालाई शिक्षा, हरेक बालबालिकालाई अवसर र हरेक बालबालिकालाई उज्जवल भविष्य दिउने हाम्रो जिम्मेवारी हो। श्रोताबिन, आज बाल शिक्षाबारे यति नै। श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा प्रस्तुत छ उद्घोषकका गीतका कोसेलीहरू। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस्, प्रभाकर नेउपानेको कण्ठमा यो गीत।